சொல்லி காதலுடைய

0: धेरै
1: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। धन्यवाद।

Ale taky vlastně

0: সূচনাধিকারী শ্যামল ভট্টাচার্য সিআইএম সভাপতি
1: পরিবেশের

सुरक्षित रूपमा व्यवस्थापन गर्न

जनामा भरिएको सानो चढ़ाई विशाल गर्भ बन्द छ। जाने सफा गर्ने चिया खोज्ने तथा चरण सुधार गर्ने नाममा हामीले वन जंगलमा आगो बन्न हुँदैन। त्यसैले आज संकल्प गरौं, सतर्क तथा सचेत नागरिक बनौ। डरेलो हरियो नेपालको निर्माण गरौं, दरेलोबाट वन जंगलको सुरक्षा गरौं र आफू पनि सुरक्षित रहौं। वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी।

चन्द्रबहादुर गुरुङ अपेक्षाभन्दा निकै कम खेलाडीको सहभागिता रहेको छ।

0: संस्था भाडाकर लागिसकेपछि तोकिएको शर्त बमोजिम कर्ता भुक्तानी गर्नु ऋणीको कानुनी र नैतिक दायित्व हो।
1: यदि वित्तीय सम्बन्धी तपाईँको केही गुनासो छ भने तपाईँको पैसा नलाग्ने फोन नम्बर 18105410 र अनलाइन गुनासो पोर्टलको इमेल गुनासो@nrb.np मा गुनासो पठाउन सक्नुहुन्छ।

Thank you.

Yes,

Yeah.

ยมุสีนะ

مُتَّقِينَ.

الله عزيز حكيم.

Thank you.

40 वर्ष चाहिए।

Thank you.

Thank you.

सारे सारे ठीक है सर। अब ये कमाई सिखाया है।

Thank you.

Thank you.

Cristo abra de Salomão um pomar. Shuru karo samachar ka mukhya mukhya shirshak bata anupasarit chitrama kaam garne sharmik haru ka lagi chhimata vikas tatha karyojana nirman karya sala paanchpadi ma sampanna paanchpadi ma yashi kuna tesa sudhar 83.5 din pratishat vidyarthi utirna bharti amra 63.3% najika 10 vidyarthi le laye 4 sidhi Krishna Sahar Vidya Niketan Jilla mein pratham mein sima utkrisht natija Bhakti Babur Vasi Siva Kendra Bhaka 6000 banda bade lai siva 30 pirit lai 35 lakh banda bade rakam pirita ko sahajikaran ra Vidya le ma 15 din bita katauti karne sarkar ko nirnay Baba Samachar Vistar ma पासवरी नगरपालिका क्षेत्रका अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूका लागि दुई दिने क्षमता विकास तथा कार्ययोजना निर्माण कार्यशाला सम्पन्न भएको छ। एक सय नेपाल पार्टी क्षेत्रमा कमिटामा कार्यशाला समाज र राजनीतिक तथा जनसेवा केन्द्रको सहकार्यमा उक्त कार्यशाला सम्पन्न गरिएको हो। कार्यशालाको समापन कार्यक्रममा पासवरी नगरपालिकाका नगर प्रमुख खरत बहादुर कर्ताले नगरपालिकाले श्रमिकहरूको हक अधिकार सुनिश्चित उहाँले तपाईँ प्राधिकार श्रम पेक्षी स्थापना गरिसकेको उल्लेख गर्दै आगामी नीति तथा कार्यक्रममा श्रमिक नीति कार्यक्रमलाई थप प्राथमिकता दिने जानकारी दिनुभयो। साथै आगामी नीति तथा कार्यक्रम निर्माणका क्रममा श्रमिकहरूले आफ्नो माग तथा सुझाव नगरपालिकामा पेश गर्न आग्रह गर्नुभयो। कार्यशालामा सहभागी श्रमिकहरूले आगामी वर्षको नीति तथा कार्यक्रममा श्रमिक तथा मुक्तमय काममा समावेश गराउने अनौपचारिक श्रमिक संगठन निर्माण गर्ने तथा पालिकाले स्थापना गरेको समावेश कार्यनीति प्रभावकारी कार्यान्वयनका लागि पहल गर्ने लगायतका विषयमा कार्ययोजनामा समेटेका छन्। समाजकी नगर अध्यक्ष स्तरीय थारको सहअध्यक्षतामा सम्पन्न कार्यक्रममा राधाकृष्ण थार जनसेवा केन्द्रका कार्यक्रम संयोजक सीताराम चौधरी तथा कमैया महिला जागरण समाजका परियोजना अधिकृत राजेन्द्र प्रसाद थारूले पनि आफ्नो धारणा राख्नु भएको थियो। कार्यक्रममा 39 जना श्रमिक महिलाहरूको सहभागिता रहेको जानकारी कार्यक्रम अधिकृत केमा थारूले जानकारी दिनुभएको छ। भारतीयको पासवरी नगरपालिकामा माध्यमिक शिक्षा परीक्षा एसी 2082 नतिजा उत्साहजनक देखिएको छ। नगरपालिका भित्रका 14 स्नातक र 6 संस्थागत गरी 20 विद्यालयबाट सहभागी 905 विद्यार्थी मध्ये 756 जना विद्यार्थी उत्तीर्ण भएका छन् भने 149 जना विद्यार्थी अनुत्तीर्ण रहेका छन्। समग्र उत्तीर्ण प्रतिशत 83.5% रहेको शिक्षा शाखाले जनाएको छ। सामुदायिक विद्यालयतर्फ 81.5% र संस्थागत विद्यालयतर्फ 79.4% विद्यार्थी उत्तीर्ण भएका छन्। यसमध्ये लाली पास माध्यमिक विद्यालय महासगरले 96.96% नतिजा सहित सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ। यस्तै जनता माध्यमिक विद्यालय पटना 96.77% तथा जनप्रिय माध्यमिक विद्यालय दमोली 95.91% विद्यार्थी उत्तीर्ण गराएको छ। त्यसै गरी लक्ष्मी महावित चेपाङले

Thank you.

Thank you.

Thank you.

0: गर्मी मौसम चिटिङ्गा थामिङ बसेका छाता नदी नकार सक्नु ग्यासले ध्यान पानी पिए शरीरमा जु खाना खात जनसमी कति खाए
1: इन्टरनेसनल नेपालको फेरी प्राप्तकरणले विशिष्टता स्थानमा बी ग्रुपकी साझेदारीमा बर्दिया जिल्लामा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थान सेन्टर तथा सदरीकार परियोजनाद्वारा जनहितका लागि जारी सन्देश

प्रगति यी व्यवहार क्रियाशील भइसकेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुनेछ। उद्योग व्यापार व्यवसाय सङ्घ संस्थामा आउने ग्राहक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी हुने सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार

Thank you.

0: इसका तेल को प्रथमे जस्तो लाग्छ अर्को महिना आइसक्यो भोलि तर म खाइसके किस्ता तिर्ने दिन आइसक्यो भनिरहेको छ त्यो महिना मेरो पनि किस्ता तिरिदिनु छैन हजुर अर्को महिना म दुवैजनाको किस्ता तिर्छु
1: हुन्छ बाबु तपाईँलाई त्यस्तो अप्ठ्यारो छ भने त भइहाल्छ नि कति अप्ठ्यारो परेको बेलामा ऋण लिइन्छ लिएको ऋण त तिर्नै पर्छ कर्जाको रूपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति हो कर्जा लिएर नियतवश कर्जा चुक्ता नगर्दा कानुनी कारवाहीमा परिने भएकोले पूर्व निर्धारित समयमा कर्जा चुक्ता गर्नुपर्छ
2: नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड जनहित बजारी सन्देश
1: आमाको दुध बच्चाको पहिलो औषधि हो जन्मेको एक घण्टा भित्र अनिवार्य स्तनपान सुरु गरौँ छ महिनासम्म आमाको दुध मात्रै खुवाऊ स्वस्थ बच्चा उज्यालो भविष्य स्तनपान गरौँ स्वास्थ्य बनाऊ
3: कार्यमा स्वास्थ्य कार्यालय वर्गद्वारा समर्थित मात्र

0: एक्सिडेंट तिर्सेको अब मन 3 लाख रुपियाँ निकाल्छ त
1: हो अब 3 लाख रुपियाँ रिजर्भ 3 लाख रुपियाँ फिर्ता पैसा बाँकी ऋणले त 100% ब्याज तिर्न पर्छ र त अब थाहा छ वा उसले आफ्नो स्थानीय

0: ते पळवा. रक्तर्पता रुग्णाशी स्वतः तटकरावं लागणं चकळीला अनुभवांची कमीला उपाय व ध्यान देणं असून असे लागणं. रक्तर्पता म्हणजे पचकला काही साग पात दाल गुडघ्याला आला मच्छी शिकार व फळ फुल आयुक्त खाना नियमित रूप खाई. जंक फूड कम करी संतुलित खाना खाना रोजी स्वस्थ किशोरी जो स्वस्थ भविष्य का भार हो. रेडियो गुरुबाबा एफएम का सहकारी हो स्वास्थ्य कार्य प्रत्याशी जनहित मजारी सदेश
1: क्या फोटो
2: काम
1: में समस्या में रहते
2: हैं कहा चलो फिर दुख
1: पैसे
3: अपने खेती बाड़ी में समस्या सॉल्व कर आनंद न सुनी समाधान के उपाय तो अच्छा हो रहे थे याद करते न हर एक समय कैसे आठ बजे मुझे बताना
2: समस्या तो एकदम सुख समाधान मुझे कैसे
4: महिला सचिवहरूले प्रारम्भ गर्ने गाइडको सेवा धेरै गर्मीले गर्दा द्रुत उत्पादनमा कमी आउने उच्च जोखिम हुन्छ नि. वर्षा प्रासा जस्तै उच्च तापक्रमको कारण द्रुत उत्पादन घटी कामदारी अवसरले घटाउन सक्छ नि.
3: त्यसैले हजुरको यही जोखिमलाई समाधान गर्दै कामको सहकारीमा सहीको इन्सुरेन्समा आधुनिक प्रविधिमा आधारित भए बिना कुनै झन्झट बिमा गर्न र बिना कुनै कागज चुटाई गाडी प्रदान गर्ने व्यवस्था ल्याएका छौँ. बिमा छैन भने जोखिम छ, बिमा छ भने भरोसा छ. सुरक्षा आजदेखि भरोसा सरीको इन्सुरेन्स.

0: गरेर स्वास्थ्य कार्यालय भर्ती जनहित मन्त्रालय सचिव राम्रो जोडी छ। दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उठ्न सक्नेछ।
1: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झि सम्झिनेको फोटो हिँड्नु पर्यो।
0: छिटो छिटो केटाकेटी सबैको सामै छिटो न।
1: हामी केटी पछाडि केही उपाय गाडीको दिनु पर्ला कसो गर्ने होला हजुर?
0: यो गाडीको कुरा चाहिँ नगर, तर त्यस्तो सिसिमसोधि हामी पुऱ्याइ हुँदैछ। यो भन्दा ठुलो उपाय अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो? यो त गरिब गाडी सबै हुन्छ।
2: गुणस्तरीय स्वास्थ्य सेवामा प्रतिबद्धता, नागरिक स्वास्थ्य प्रति हाम्रो प्रतिबद्धता कति, नैतिक स्वास्थ्य सेवामा सर्वस्वत रूपमा त्यति अहिले यहाँ स्वास्थ्य सेवामा आवश्यक परेका कारणले कौशल्य अस्पताल पाँचकडीमा सम्पर्क गर्न हार्दिक अनुरोधका लागि
0: अस्पताल सेवा
2: चौबिसै घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचारका लागि
0: प्रत्येक दिन बिहान 8 बजे सन्ध्या 6 बजेसम्म विशेषज्ञ फिजियो डाक्टर से प्याज छाती कलेजो नसा मुटु चेक जाँच गरिरहेका
2: प्रत्येक दिन नसा तथा न्यून सर्जरी हार्ट जोड्ने तथा जनरल सर्जरी प्रसुति सेवा नाकका घाटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरा जाए।
0: 24 घण्टा डिजिटल एक्सरे भिडियो एक्सरे इसिजी तथा इको मुटु एक्सरे सेवा उपलब्ध भा सुविधा सम्पन्न ल्याबको सेवा उपलब्ध भा प्याराइसिसको मुख बाघ बिना नसा दाग बैलक हात गरा अनि चल्ना बिरामी मुकनका अनाथ बाल बालिका अपाङ्ग ज्येष्ठ नागरिक गणपूर्ण सेवामा 10% छुटकै व्यवस्था गरिएका कोशीले अस्पताल प्रणाली बाँसकडी शाखा 5 बाँसकडी बर्दिया पुरानो पेट्रोल पम्प दक्षिण बाजार
2: सम्पर्क फोन नम्बर 084-400-192 हो। 084-400-210 आस्करी पर किया संसदीय कोर्ट को रेखा 14 नंबर

0: अन्य वस्तुको प्रयोग नगरौं। बच्चोमा स्याउरा झारपात नजगाऊ। बन्दा आगो लाग्ने नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: खेतीबारीको
1: समस्या आइरहेछ।
2: कहाँ जाउँ, कहाँ

0: ఈ నాటి
1: घर निरन्तर स्पर्धा नीतिमा कर्म लाग्छ।

0: cosa.
1: Sapeu per això, són confusament la feina,

साथसँग आज लागि बलि हुन सक्छ। आजको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।

0: पश्चिमेकमा खगलाकी सम्बन्धी जनचेतना गाउँ क्षति हटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं, पानीका स्रोतलाई व्यवस्थित गरौं, समुदाय तथा सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाउ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण

महामहिमती धूप दियो बाजार विशेष सतर्कता अपनाऊ नजिकैको सम्पर्क नम्बर अनिवार्य सेभ गरेर राख्नुहोस्।

1928 1928 1928

Grazie.

करने के मायके के संकेत चाहते हो सदैव प्रादेशिक संघ

0: गर्ने समय हो। लागू पदार्थको एक पटकको प्रयोगले पनि लाइट मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ।
0: तनाव भए खुल्ला कुरा गरौँ। समाधान लागू पदार्थ होइन,
1: लागू पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य बजाउँ।
0: रेडियो गुरुबाबा एफएमको सहकार्यमा स्वास्थ्य कार्यालय बर्दियाबाट तनावित्व जारी साथी।

Thank you.

તમારી પૈસા પાછળ ખાઈ સુખાઈ પડી પ્યારો છું મધ્ય

मुख्यमन्त्री आचार्यको निर्देशन उप अतिथि सभाका कजह स्थगित पौरा कजह घर बैठी बर्द्याको बाँसोर स्थित बाँसवाडी बहुमुखी क्याम्पसमा सत्रौं वार्षिक सातौं सभा तथा सातौं चुनावी सभाको उद्घाटन बैठकमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष पवन कुमार चौधरीको अध्यक्षतामा निम्जुलाको उद्घाटन सत्र संविधान सभा सदस्य तथा प्रमुख अतिथि श्याम प्रसाद प्रधान दीप प्रज्वलन बैठक उद्घाटन गर्नुभएछ। उद्घाटन कार्यक्रममा पूर्वी प्रमुख अतिथि जगान प्रक्रियामा बहुमुखी क्याम्पस निरहरे विद्यार्थी भारतका मूर्ति नेपालगंज उच्च शिक्षा अध्ययन जय प्रला पाठ्यता स्मरण करमा भारतीय प्रहरी प्रभाव सुनाइथे ओ ब्यारका तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रत्याको शैक्षिक समस्याका समाधानका लागि सरकारवाला उपर्सन छलफल पार्छ। प्रत्यामा बहुमुखी क्याम्पस सञ्चालन मैदान उद्घाटन महापालिका पालिकामा बहुमुखी क्याम्पस सञ्चालनमा अभिवेल उच्च शिक्षा खरङ्गामा पुगेको लेख गर्दै सर्वसाधारण नागरिक कलेजका क्याम्पस मध्ये अध्यक्ष जनावस्कार समेत प्रेरक गौरव व्यक्त गर्नबाट तराको शिक्षामा पहुँच प्राप्त योजनापछि गुणस्तरीय शिक्षा प्रदान गरा निषेधमा क्याम्पस सञ्चालन गर कठिन होइन चेतावनी दिनबाट विद्यालय क्याम्पसमा विद्यार्थी संख्या खटिएको प्रति चिन्ता व्यक्त गर्दैमा गुणस्तरीय सुधार निकासे क्याम्पस समेत बन्द होइन अवस्था सिर्जना विषयमा घटनाबाट ठकाल शिक्षा प्रेमको ध्यान दुःख संघर्षमा प्रतिस्थापना गर्न क्याम्पस प्रशासनलाई शैक्षिक क्षेत्रसँग सम्बन्धित निकाय गम्भीर छलफल गर्न पर्न आवश्यकता हुनेबाट क्याम्पस र भौतिक संरचना पर्याप्त घोषित नगर्से अब शैक्षिक स्तर सुधार्न शिक्षक विद्यार्थी बुद्धिजीवी समाजसेवी तथा राजनीतिक दल उग्रा फुटका नाही चुटका लागू पर्नामा जोड दिनबाट उहाँ संघ प्रदेशको स्थानीय सरकारका भौतिक निर्माण विरत निरोधक शैक्षिक सुधारका लागि अनुदान उपलब्ध गराए अर्जी गर्न कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष विकास सुविधि नेपाली काङ्ग्रेसको नगर सचिव एक नारायण अधिकारी नेकपा महालेखा प्रतिनिधि नयन बहादुर खत्री नेपाली कम्युनिष्ट पार्टीका नगर अध्यक्ष एफएम खत्री तथा राप्रपाको सूर्य बहादुर सिंह शुभकामना सहित आफ्ना पन्थागत बाँसवाडी बहुमुखी क्याम्पस र शैक्षिक गुणस्तर सुधारको लाग्छ उपक्ष एकचोटि पर्ना खानगर ती क्याम्पस सञ्चालनमा तात्पूर्क समस्या चुनौती समाधान गरा दर्शयुक्त रूपमा सरकारले आवश्यक लगभगमा जोड गरेर वक्ता उपैन नेतृत्व शैक्षिक क्षेत्र बुझ्लक योगदान क्षेत्र अब सबको जहाँ समयात सक्षम व्यक्तिमा व्यक्तिको हातमा जाय पर्ना सुशासनबाट उसैका क्याम्पस सञ्चालक समितिका पूर्व कार्यवाहक अध्यक्ष पूर्ण प्रसाद आचार्य हो। निवर्तमान क्याम्पस समिति अध्यक्ष सबिन कुमार थापा आफ्नो कार्यक्रममा प्रमुख काम पूर्वको योगदान बारे जानकारी गरिरहेर कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष पवन कुमार थारू वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पसको पृष्ठभूमि बारे जानकारी गराइदिए। आफ्नो कार्यकालमा विगत शैक्षिक भौतिक तथा आर्थिक अवस्था सहित आगामी कार्य योजना सार्वजनिक गरेर उहाँको अनुसार हाल क्याम्पसमा 355 जना आगमन सदस्यहरूलाई चयनबाट कार्यक्रममा उपाध्यक्ष लोक प्रसाद शर्मा स्वागत गरेर सदस्य क्याम्पसका विद्यार्थी व्यवहारिक साङ्गीतिक प्रस्तुति प्रस्तुत गरेर बर्द्याको बाँसवाडी स्थित बाँसवाडी बहुमुखी क्याम्पस अलौवा नेतृत्व चयन तथा निर्वाचन कार्यका सार्वजनिक कहिल्दा निर्वाचन समितिका कार्यालय बाँसवाडी बहुमुखी क्याम्पस क्याम्पस सञ्चालक समितिका अध्यक्ष एकजना महिला सदस्य एको एघारजना खुल्ला सदस्य सहित 12 सदस्यका लागि निर्वाचन कार्यक्रम सार्वजनिक कहिला हो। सार्वजनिक तालिका अनुसार आज 2083 वैशाख 31 गतेका दिन 1 बजे निर्वाचन कार्य 30 गते निर्वाचन 1 गते 1 बजे निर्वाचन कार्यक्रम प्रकाशन भइरहेको छ। सभा 1 बजे मतदाता नामावली प्रकाशन भइरहेको निर्वाचन समिति चलेकोमा उसैका आज 2 बजे से 3 बजेसम्म मतदाता नामावलीमा नाम थर तथा संशोधनका लागि आवेदन दर्ता गर्न समय प्राप्त गर

एकतिस जिल्लाको किनारले मन्त्रालय संख्या घटाइमा तयारीमा गरेर प्रदेश विकास समस्या समाधान समितिको तर्फमा मुख्यमन्त्री क्षेत्रनाथले नीति तथा कार्यक्रममा समावेश गरेको मन्त्रालयको संख्या घटाइन प्रतिबाट हाल मुख्यमन्त्री तथा मन्त्री परिषद र कार्यालय सहित 12 मन्त्रालय र प्रदेशमा चालू खर्च घटाए प्रशासनिक संरचना चुस्त बनाएको कार्य सम्पादन प्रभावकारी बनाइने उद्देश्यले मन्त्रालय संख्या घटाए लगभग महाबाट मुख्यमन्त्री आचार्य असार 1520 गते मन्त्रालय अन्तर्गत निर्देशनालयको कार्यालयका समायोजन प्रक्रिया निम्चाका लघु संरचना अनुसार काम आएको बहासिना जानकारीबाट उहाँ आर्थिक वर्षको बजेट जेठ 20 गते भित्र एन्ट्री क्लासेटमा निर्देशन डेटी बजेट यथार्थपरक कार्यान्वयनमुखी हो शून्य गति गल्ती विनामेका बनाए प्राधिकरणबाट कार्यान्वयनका निषेधमा योजना बजेटमा निर्धारण निर्देशन डेटी दायित्व भुक्तानी हो अधुना आयोजना सम्पन्न र प्राथमिकता परिणाममा जोड दिएबाट यातायात सेवा सहज बनाए खरुले कार्यालयमा सेवा प्रवाहको प्रस्ताव तयार गराए मुख्यमन्त्री आचार्य निर्देशन दिएबाट विकट क्षेत्रका नागरिकहरूका यातायात सेवा लिएर समस्याहरूलाई प्रति सेवा पहुँच विस्तारमा जोड दिएबाट भाषाभागीमा निर्मित मन्त्री सचिव तथा प्रदेश परियोजना आयोगको पदाधिकारी र बजेट प्राथमिकता खानेपानी आयोजना जलस्रोत व्यवस्थापन मानव पर्यटन प्रबन्ध न्यूनीकरण सूचना प्रविधि मसी सेवा प्रवाह तथा स्वास्थ्य क्षेत्रमा जनशक्ति व्यवस्थापन लगायत विषयमा सुझाव प्रस्तुत गर्न दान सम्पर्का सुप्ता खबर पठाएर प्रतिपक्ष दलका नीति तथा कार्यक्रम जवाफ कला प्रधानमन्त्री वीरेन्द्र शाहमा संसदमा उपस्थित कार्यमा गर्दै संसदमा प्रख्या दरबार प्रतिनिधि सभाका कचहरी कार समकला स्थगित फिल्डमा सभा मुखदुर प्रसाद अर्याल आज कचहरीका कार्य सूचीमा र कुछ कार्यक्रम हटाइदिए सदनका ऐना कचहरीको छलफल र कार्यकारिता सार्वजनिक गरेर सभामुख अर्याल कार्य सूचीका क्रममा संख्या 205 कसरको कार्यक्रम सूचीमा हटाइदिएर जानकारी गरेबाट राष्ट्रपतिले प्रस्तुत आर्थिक वर्ष 2083/84 वार्षिक नीति तथा कार्यक्रम प्रस्ताव संशोधन प्रस्तुत गरा प्रस्ताव उपलब्ध गर्व प्रधानमन्त्रीका जवाब तेह्र ऐना वैशाख 31 गते समय निर्धारण गरिएका सभामुख अर्याल अनुसार प्रतिनिधि सभा नियमावली 2089 नियम 38 नियम 1 बमोजिम 2083 वैशाख 31 गतेका उपाय तालिका तयको प्रतिनिधि सभाको कचहरी वैशाख 31 गते निर्भित बिहान 11 बजे बैठक स्थगित राष्ट्रिय समाचार सँगै हाम्रो सन्देश प्रसङ्गै उहाँ लागेका हाम्रा सन्देश सुनाइरहेको पहिला मुख्य मुख्य सन्देश फेरि बर्दियाको पाँचवडी स्थित पाँचवडी बहुमुखी क्याम्पसका 17 वार्षिक साधारण क्याम्पस सभा तथा 7 चुनावी सभाको उद्घाटन गरिएका हो। प्रतिपक्ष दलका नीति तथा कार्यक्रम उपसभा प्रधानमन्त्री वीरेन्द्र शाहलाई संसदमा उपस्थित गराएमा कति संसद अवरुद्ध गरेका छ प्रतिनिधि सभाको कचहरी कार्यसम्मका स्थगित हुँदा नेपाली भाषा खबर सन्देश लेख्ने बाटी तब समग्र समाचार कक्षका सकुशङ्कर एउटा राप्तिक सबै गौरीशङ्कर क्यामरामा होस् कुमार देवी रेडियो प्रभाव सुन्थ्यो।

0: सबैजना आइ सक्नु भयो। आजको वाइसको सर्वश्रोत हुनुहुन्छ। आज हामी पहिलो जानुको लक्षणहरूको बारेमा बिक्रीको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, किराको र सुक्खा जमिनमा पानी बसाउने जमिन भुकको फुलले ताजा फाट्ने वा पहिले फाटेको छ भने ताजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: ल, पहिलोका पनि लक्षण भन्छन् न भनेको। हामीले त अब पहिलो ईश्वरको लीलाको सम्झेको त सचेतभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्टान परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेर छोड्न सकिन्न?
1: त्यसो गरेर कहाँ हुन्छ? पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अनुमोल गर्न थाल्नुभयो भने पहिलोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचेको घर ज्यान नभए के
2: तपाईँलाई
1: त्यस्तो अप्ठ्यारो छ भने त भइहाल्छ नि। कति अप्ठ्यारो परेको बेलामा ऋण लिइन्छ, लिएको ऋण त तिर्नै पर्छ। कर्जाको रूपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति हो। कर्जा लिएर नियत वर्ष कर्जा चुक्ता नगर्दा कानुनी कारवाहीमा परिने भएकोले पूर्व निर्धारित समयमा कर्जा चुक्ता गर्नुपर्छ।
3: रेडियो सहकारीमा जनहित सन्देश।

सुत्नु अघि बस्छ भएर मात्रै सुत्ने पानी भसाएको पर्छ भनेर

0: क्षेत्र घरवरिपरि गुरुहरू पुग्ने र चारसभा यहाँ नदीजालामा विषालु सर्प हुन सक्ने भए पनि नजाने पनि भन्नुभएको थियो।
1: सतर्कता अपनाउने
2: सुरक्षित बनाउने।

0: अस्पतालले प्रदान गर्ने सेवाहरू
1: चौबिसै डाक्टरको प्रत्येक निगरानीमा उपचार सेवा उपलब्ध
0: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
1: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
0: हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी र थारीको क्यान्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
1: नसा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एक्युप्रेसर थेरापीबाट सफल उपचार गरिन्छ।
0: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शाखा पाँच

0: स्वास्थ्यबाट पत्र लिइसकेपछि तोकिएको शर्त बमोजिम पत्र भुक्तानी गर्नु ऋणीको दावी राजनैतिक दायित्व हो।
1: यदि वित्तीय सम्बन्धी तपाईँको केही गुनासो छ भने तपाईँको पैसालाई लाग्ने फोन नम्बर 18105400 22 र अनलाइन गुनासो पोर्टलको इमेल गुनासो@

Thank you.

आर्थिक संरचना में देखिए काफी समृद्धि न्यूनीकरण तथा निराकरण का लागि आर्थिक तथा मौद्रिक नीति स्पष्ट होने पर आगामी बजेटले निजी क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर उत्पादन तथा उत्पादकत्व वृद्धि स्थानीय रोजगारी सिर्जना उत्कृष्टताको सम्मान साधन स्रोतको मितव्ययी उपयोग जस्ता विषयमा प्राथमिकता दिन सक्नु पर्दछ। बाह्य रोजगारीबाट प्राप्त रेमिटेन्सले घर परिवारको खर्च भने पनि ऊर्जा स्थिति युवा श्रम शक्ति बाहिरिएर आन्तरिक उत्पादन प्रणाली कमजोर भएकाले युवाहरूलाई रोक्न सक्ने बाधा सिर्जना हुनुपर्दछ।

खटाएर 18 रुपियाँ नै निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2013 स्वीकृत गर्दै मन्त्रीमण्डलको संख्या घटाउने निर्णय गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहले प्रेस तथा अनुसन्धान विज्ञप्ति दाहालका अनुसार सरकारले अर्थ गृह परराष्ट्र रक्षा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग वाणिज्य तथा आपूर्ति संस्कृति पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा स्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहेका छन्। सरकारले प्रविधि नवस्तरलाई प्राथमिकता दिँदै साविक शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि सिकेर नयाँ थप गरिएको नवप्रवर्तन सम्बन्धी कार्यहरू हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको छ। अन्य मन्त्रालयहरूको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयहरूलाई एकीकृत गरिएको छ। जस अनुसार नव शिक्षा तथा खेलकुद मन्त्रालय, संचार मन्त्रालय, युवा तथा श्रम रोजगार मन्त्रालय र भूमि सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसै गरी महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ। शारीको संचार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधि सम्बन्धी कार्यलाई पनि अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गाभिने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित नभएपछि विपक्षी दलहरूले असन्तुष्टि जनाएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलहरूले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम तथा समसामयिक विषयमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने माग गरेका थिए। तर प्रधानमन्त्री शाहले जवाफ नदिने भएपछि सांसदहरूले विरोध जनाएका हुन्। विपक्षी दलहरूले प्रधानमन्त्री शाहले जवाफ दिनु

0: गरिएको जानकारी दिइयो। यसले विपक्षी दलहरूलाई थप आक्रोशित बनाएको छ। प्रधानमन्त्रीको अनुपस्थिति प्रति विरोध जनाउँदै विपक्षी दलका सांसदहरूले संसद सञ्चालनमा अवरोध सिर्जना गरेका थिए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि प्रधानमन्त्रीले जवाब नदिए आगामी बैठक बहिष्कार गर्ने चेतावनी दिएको छ। संसदमा बोल्दै कांग्रेस सांसद अर्जुन नरसिंह केसीले भन्नुभयो,
1: प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले जोडेको कुनै पनि मन्त्रीले प्रधानमन्त्रीले टेबल गर्ने कुरा अर्का मन्त्रीले टेबल गर्ने हाम्रो परम्परा हो। सभामुखी भन्नुको नभए पनि तर व्याख्या अनि हुँदा जवाफमा नआउने हो भने त्यो अत्यन्त गम्भीर रूपले हामीले लिन्छ। त्यसकारण सभामुखी मार्फत यो अनुरोध गर्न चाहन्छु भने यो संसदको परम्परा 2047 सालदेखि मैले हेर्दै आएको छु र मैले अनुभव गरेको छु। त्यसकारण कुनै पनि प्रस्ताव प्रस्तुत गर्न अहिले अहिलेसम्म नियम परिवर्तन भएको छैन, त्यो नियमलाई हामीले स्वीकार गर्नुपर्छ। बाँकी जवाफमा पनि प्रधानमन्त्री आउनु भएन भने त्यसमा चाहिँ हामीले गम्भीर रूपले लिनुपर्छ।
0: बैठकमा नेकपा एमालेका सांसद गुरु बरालले सत्तापक्षले प्रतिपक्षले उठाएको विषयलाई अनदेखा गरेको भन्दै आपत्ति गराउनुभयो।
1: आज किन असल अवस्थामा संसदले लाग्न खोजिरहेछ? यो संसद लोकतान्त्रिक पद्धति अन्तर्गत कार्यपालिकाका सबै गतिविधिहरूलाई निगरानी गर्ने नियमन गर्ने यो संसद हो र यो संसदलाई तौला रूप लानुपर्छ। तपाईँहरू त्यसलाई पटक पटक वाचन गरेर किन सत्तापक्ष असहज बनाइरहेको छ परिस्थितिलाई? आज प्रधानमन्त्री यहाँ आउन धेरै रोकेको छ, उहाँ आधा हुनुहुन्छ, पहिला सबै कुरा त हामीले थाहा पाउनु पर्यो नि।
0: प्रधानमन्त्रीको जवाफ नगर्दै विपक्षी दलले उठेर विरोध गरेपछि संसद बैठक बहिष्कार गरेर बाहिरिनु भएका समूह संस्कृति पार्टीका अध्यक्ष तथा सांसद भक्त साङपाङले देशमा प्रधानमन्त्री नभएको टिप्पणी गर्नुभयो।
2: नियमावलीमा प्रधानमन्त्रीले सबै दिनु गराउँदाखेरि

0: विवाद गरेर त्यहाँको अवस्था बुझेर त्यसपछि गर्ने कुरा भएको हुँदाखेरि भोलिको सभामा पूर्व फेरि हामी सम्वाद गर्न सक्छौँ। सरकारको तर्फबाट सरकार प्रमुखले मेरो उपस्थित हुन नसकेका कारणले मैले मेरो क्याबिनेटको अर्को मन्त्रीलाई जिम्मा लगाएर पठाएको छु भनेर नियमसम्म हाम्रो नियमावलीले स्पष्ट लेखेको आधारमा त्यसलाई टेकेर उहाँले गरेको यो अनुरोधलाई हामीले सम्मान गर्दै जनताका लागि यहाँहरूले नै सपना अवृत्त गर्दै गर्दा त्यो कता मिल्यो मिल्यो भनेर
1: सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभामा पनि पेश गरिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आज

0: लागेको बैठकपछि नेता प्रकाश रन महतले सीआईएमसँग कुरा गर्दै भन्नुभयो
1: जारी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

Thank you.

0: सम्प्रदायिक रूपमा र संचालनमा आएपछि त्यहाँको जीवनशैली बदलिएको छ। सडक संचालनमा बाह्र वर्ष अघि यही ठाउँ यात्रु भरिया चौरी र खचरको भेटले परिभरा हुन्थ्यो। दिनभर यात्रु ओहोर गर्थे, होटलहरूका बाटै चहल पहल हुन्थ्यो र स्थानीयको मुख्य आमदानी यही बाटोमा निर्भर थियो। तर हिजो आजभरि समय घटेको छ। सङ्खुवा सभाका स्थानीय ज्ञानकाजी शेर्पा
1: पर्यटकहरूलाई बिचाउन सक्यो भने चाहिँ अनि सानो होटलहरूको पनि आर्थिक समृद्धि देखिन्छ।
0: 2063 सालमा बसन्तपुर गुफा हुँदै पापेटो जोड्ने मदन भण्डारी लोकमार्ग संचालनमा आएपछि यहाँको जीवनशैली नै बदलियो। सडक आएपछि यात्रा गर्न निकै सहज भयो, तर त्यससँगै पुरानो प्रकारका संसार भने

Thank you.

cosa si hai osservato che sono dei normali.

यसबीचमा नेपाली नशा समितिको भूमिका बारेमा भारतसँग

Nostra

Gracias.

Thank you.

તો અનુસાર ગમે તે મને થાય. દીદી, આ કેટલા પાસે

0: చేయటమి.
1: ఎక్కువ పక్షి మాటలపై ఒక అవశ్యకి మన స్థానం

Gràcies.

来，他特别在

संवाददाता लारा बिकर भन्छन् स्वाभाविक रूपमा दुई देश बीचको वार्ता इरान युद्धको छायामा परेको छ। संयुक्त अमेरिकाको आशा चीनले उसको मित्र तथा साझेदार इरानलाई वार्ताको टेबलतर्फ अग्रसर गराउँछ कि भन्ने होला संवाददाता लारा बिकरको भनाई। युकेका प्रधानमन्त्री पियर स्टार्मरको नेतृत्वलाई स्वास्थ्य मन्त्री वेस स्टेटिङले भोलि नै चुनौती दिने उनका सहयोगीहरूले बीबीसीसँग बताएका छन्। स्वास्थ्य मन्त्रीले आफ्नो नेतृत्वमा चुनौती दिन लागेको अनुमान बीच स्टार्मरले आज स्टेटिङसँग भेट गरेका थिए। प्रधानमन्त्री कार्यालयमा भएको भेट 17 मिनटसम्म चलेको थियो। आजैबाट युकेमा संसदको नयाँ अधिवेशन आरम्भ भएको छ। पहिलो बैठकलाई सम्बोधन गर्दै ब्रिटेनका राजा चार्ल्सले चरम हिंसा र साइबर आक्रमण सहित राज्यलाई हुने चुनौती रोक्न नयाँ कानूनहरू निर्माण गरिने बताएका छन्। अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसिसीको खोजी सूचीमा रहेका एकजना सांसदले शरण लिएको भनिएको फिलिपिन्सको संसदभित्र सैनिकहरू प्रवेश गरेको देखिएको छ। त्यहाँ गएर चलेको आवाज सुनिएपछि गोली कसले चलायो र कसैलाई लाग्यो र लागेन भन्ने स्पष्ट छैन। प्रहरी प्रमुख हुँदा दर्जनौ मानिसको हत्या गरेको आरोपमा आइसिसीले छानबिन गरिरहेका सांसद रोनाल्ड डेला रोजाले यसअघि नागरिकहरूसँग आफ्नो सम्भावित पक्राउ रोक्न अनुमय गरेका थिए। भारतमा प्रश्नपत्र बाहिरिएको भन्दै रद्द गरिएको चिकित्सा शास्त्र प्रवेश परीक्षाको अर्को मिति आगामी साता तोकिनु भएको छ। मे 3 भएको परीक्षा नेसनल टेस्टिङ एजेन्सीले रद्द गरेपछि राजधानी दिल्ली सहितका स्थानमा प्रदर्शन चर्किएको थियो। चिकित्सा शिक्षा पढ्नका लागि अनुदान गरिएको यो प्रवेश परीक्षामा देशभरिबाट 22,80,000 विद्यार्थी सहभागी भएका थिए र ह्याकिङ मार्फत अर्बुन डलर चोरी गर्ने समूहको नायिका भएको

sonando, si vamos a empezar a estar repitiendo, sonando,

सदस्य

सांसदलाई आचरण सम्मान गरेको कुरा तपाईँले उल्लेख पनि गर्नुभयो, तर नयाँ खालको पार्टीमा यसरी प्रधानमन्त्रीको पनि आफ्नै खालको सहयोग देखिएको छ, त्यो कारणहरूको कमले गर्दा यस्तो खालको कि साँच्चीकै संसदप्रति यो गरेमा खट्ने खालको यो न्युज छ

పరాక్రమం. లేదు చెప్పండి మంచిరాజు.

0: केराबुदी साग सब्जी फलफूल सहित पूरक खानाले बच्चा खाना तन्दुरुस्त बनाए। पूरक खाना सँगसँग 2 वर्षसम्म स्तनपानी जारी थाले।
1: रेडियो पूर्वा एफएमको सहयोग कार्यक्रम स्वास्थ्य कार्यालय प्रत्याशी जनहितमा जारी सन्देश।
2: किस्ता तिर्न से त सानो घटक पर्न हो। 3 लाख ऋण लिएर हुँ, 3 लाख से खेल तिर्सेको मन तिर पर्न पनि बाटो छ।
1: 3 लाख रुपियाँ ऋण लिएर चाहिँ 3 लाख रुपियाँ फिर्ता तिर्सेको बाँचे। ऋण लिएर 2% ब्याज तिर फरक गर्न त आफ्नो थाहा छ भा। वर्षे आफ्नो सानो ब्याज रहेका 3 लाख रुपियाँ से ध्यान तिर पर्न दिए।
2: कबुल गर्न खर्चको पालना दिँदैछ। निरन्तर स्ट्यान्डर्ड योजना र भकाउको खर्चमा ब्याज निधा पुग्दैछ। कर्ज भुक्तानीमा नाराबाजी गर्न वा दौडकी आकांक्षी गतिविधि गर्न गैर कानुनी वा वित्तीय

औषधी हो। जन्मेको एक हप्ताभित्र अनिवार्य स्तनदान शुरू गरौं। छ महिनासम्म आमाको दुधमा देख्छौ। स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गरौं स्वास्थ्यको सम्पर्क।

हामीलाई छुट्याउनु होला नि, किनकि हामी हामीलाई त्यस्तोलाई चिन्दैन र

सभा